0: اختر.
1: شکریہ ضمیر. راجدھانی دلی سے شائع ہونے والے آج کے اخبارات نے الگ الگ خبروں کو شہ سرخی بنایا ہے. روزنامہ انقلاب نے بحر عمان میں احتیاطی بحری جہاز پر امریکی حملے میں 3 بھارتی جہازانوں کی موت پر ذات خارجہ کی جانب سے احتیاط درج کرانے کے لیے امریکی ناظم الامور کو طلب کیے جانے سے متعلق خبر کو جلی سرخی کے ساتھ شائع کیا ہے. ذات خارجہ نے انہیں اپنا ہرمز میں بھارتی شہریوں کی حفاظت اور سلامتی کے بارے میں بھارت کے خدشات سے آگاہ کیا. انقلاب نے کانگریس کی لیڈر میناکشی نٹراجن کی راجیہ سبھا نامزدگی کو مسترد کیے جانے کے خلاف سپریم کورٹ میں دائر عرضی کو خارج کیے جانے سے متعلق خبر کو اہمیت کے ساتھ شائع کیا ہے. عدالت نے اس طرح کی درخواستوں پر سماعت نہ کیے جانے کا ذکر کرتے ہوئے اس میں کسی طرح کی مداخلت سے انکار کر دیا. وزیر خزانہ نرملا سیتارمن نے گلوبل کنورجنس فار گروتھ سمٹ کی ورچوئل میٹنگ سے خطاب کرتے ہوئے کہا کہ جغرافیائی سیاسی تنازعات کا سب سے زیادہ منفی اثر ترقی پذیر ممالک پر پڑتا ہے. اس خبر کو روزنامہ پرتاپ نے خصوصی طور پر شائع کیا ہے.
0: اور آخر میں خاص خاص خبریں ایک بار پھر. وزیراعظم نریندر مودی آج صبح فرانس اور سلوواکیہ کے 6 روزہ دورے پر روانہ ہو رہے ہیں. ڈی آر ڈی او نے کثیر سطحی بیلسٹک میزائل دفاعی صلاحیت کے اظہار کے لیے لگاتار 3 کامیاب تجربے کیے ہیں. وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے تیل جہازوں پر امریکی حملوں کے بارے میں جن میں 3 بھارتی جہازی ہلاک ہوئے ہیں امریکی وزیر خارجہ سے سخت احتجاج ظاہر کیا ہے. بھارت اور بنگلہ دیش نے اپنی سرحد پر امن و سکون برقرار رکھنے کے اپنے عزم کو دہرایا ہے. امریکہ نے کہا ہے کہ وہ مجوزہ امن معاہدے کے تحت ایران کے سول نیوکلیائی پروگرام کے لیے تیار ہے. اور بیڈمنٹن میں آج آسٹریلین اوپن کے خواتین کے سنگلز کے سیمی فائنل میں پی وی سندھو کا مقابلہ جاپان کی عالمی چیمپئن اکانے یاماگوچی سے ہوگا. اس کے ساتھ ہی آکاشوانی سے یہ خبرنامہ ختم ہوا.
2: آکاشوانی دلی کا یہ اندرپرستھ چینل ہے. میڈیم ویو 366.3 میٹر ارتھات 819 کلو ہرٹز پر. آئیے سنتے ہیں کاریکرم ہماری صحت.
3: आकाशवाणी दिल्ली से प्रस्तुत है कार्यक्रम स्वास्थ्य पत्रिका हमारी सेहत.
4: नमस्कार श्रोताओं, आप सुन रहे हैं कार्यक्रम स्वास्थ्य पत्रिका हमारी सेहत और मैं हूं शालिनी मित्तल. स्वीकार करिए मेरा नमस्कार. इस कार्यक्रम में हम बात करते हैं स्वास्थ्य और जागरूकता से जुड़े महत्वपूर्ण विषयों के बारे में. बचपन यानी मासूम मुस्कानें, चमकती आंखें और सुनहरे सपने. लेकिन जब किसी बच्चे की आंखों की रोशनी पर खतरा मंडराने लगे तो ये केवल एक बीमारी नहीं बल्कि पूरे परिवार की चिंता बन जाती है. आज हम चर्चा करने जा रहे हैं एक ऐसे गंभीर लेकिन जागरूकता से हराई जाने वाली बीमारी पर, रेटिनोब्लास्टोमा. ये बच्चों में होने वाला एक दुर्लभ नेत्र कैंसर है जिसकी समय पर पहचान और सही उपचार से न सिर्फ दृष्टि बल्कि बच्चों का जीवन भी सुरक्षित किया जा सकता है. तो आइए इस महत्वपूर्ण परिचर्चा की शुरुआत करते हैं और जानते हैं कि किन किन संकेतों को नजरअंदाज नहीं करना चाहिए और कैसे जागरूकता बन सकती है बच्चों की आंखों की सुरक्षा की सबसे बड़ी ताकत. सुनिए परिचर्चा चाइल्डहुड रेटिनोब्लास्टोमा. हमारे प्रतिभागी विशेषज्ञ हैं डॉक्टर अमिता महाजन, सीनियर कंसल्टेंट पीडियाट्रिक ऑन्कोलॉजी, सोनल शर्मा पेशेंट पेरेंट एडवाइजर एंड नेविगेटर एंड को फाउंडर कैन किड्स, अतुल राठौर रेटिनोब्लास्टोमा सर्वाइवर एंड स्ट्रेटेजिक कम्युनिकेशन एंड यूथ एंगेजमेंट लीडर. कार्यक्रम का संचालन कर रही हैं पूनम बगाई. आप चेयरमैन एंड फाउंडर हैं कैन किड्स में.
5: नमस्कार श्रोताओं, चलिए फिर सबसे पहले हम समझते हैं कि रेटिनोब्लास्टोमा क्या है और उसका अर्ली डिटेक्शन कैसे हो सकता है, अर्ली डायग्नोसिस कैसे हो सकता है. और उसके लिए हम बात करते हैं डॉक्टर अमिता महाजन से. डॉक्टर अमिता, सबसे पहले सिंपल लैंग्वेज में लिसनर्स को बताएं कि ये रेटिनोब्लास्टोमा होता क्या है.
6: पूनम जी, सबसे पहले मैं आपका और हमारी सेहत प्रोग्राम का धन्यवाद करना चाहूंगी कि हमें ये अवसर दिया कि आप इनके श्रोताओं को हम रेटिनोब्लास्टोमा कैंसर के बारे में अवगत करा सकें. रेटिनोब्लास्टोमा एक आंखों का कैंसर है. ये रेयर कैंसर है. वर्ष भर में लगभग 2000 बच्चे इससे पीड़ित होते हैं, तो ये नंबर बहुत कम है. लेकिन ऑन्कोलॉजिस्ट के लिए, कैंसर स्पेशलिस्ट के लिए इस कैंसर का एक बहुत बड़ा महत्व है. क्योंकि ये एक विजिबल कैंसर है। आंख में सफेद झिल्ली दिखने से माता पिता इसे जल्द पहचान सकते हैं।